और दोस्तों हम सब चाहे हॉलैंड में हैं, चाहे जोन आई संदेश में हैं, लेकिन आप चाहे जहाँ जाइयो, जा अगर कोई और आपको देखेगा तो वो जान जाएगा, नहीं वो पूछेगा भाई आप कहाँ कहो, तो आप कहेंगे हम हॉलैंड की, तो बोले नहीं तो ये मैं अपन आंध्र क्लर्च, तब बोलियो ना ना ना हम सरनामी हैं, तो हमारे क्लर्च से पता चल जाता है कि हम كهان كهي دوستو اندخ ذات يخال سيخي اكبن خبوري نيلاند يخال دي سيخي يا اكبن فان هير اكبن فان دار مار اورسبرونكلك هيل في منسي سيخي اكبن فان انديا ني يا نو مي فور اوزوس ويل ان دار مخ يه سيكر تروس اوب سين منسي سو غات توخ يو مخ يه سيكر تروس اوب سين تو سورينامي زون آنچ هم آپ لوگ کو زنائنگي اور اس کے بعد هم کیا سنائنگي دوستو آو ایک اور زنا جائے میت یا गार ऑर्केस्ट्रा इन हॉलैंड टूर की ये जोंग है एंड इट्स एन हील फील फॉर ओंस कलाकार या सुरनाम के कलाकार कितने इसमें मिल के ये गीत को गाए हैं और इस गीत ये इस लाइफ स्टेज सॉन्ग मींस En laten we even gaan luisteren. Het is heel mooi. Met voice of een Vires Uditram, Nisha Madaren, Auro Amadali, Surinder Sutal, Faris Barsati. En Jalgar Orchestra Kesant, je giet ko je sub gaiete. Met alles drop en dran. Chutney masala, lagaka, raus, na jij?